0: सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अन्डा दुधजन्य पदार्थ साग सब्जी फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
1: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
3: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज
8: कार्यक्रम साझा आवाज
4: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
9: महिला किसानका संघर्ष सपना र सफलताका कथा
10: प्रोप्राइटर मधुमाया जीसी पढे हैन प्रोप्राइटर बनेछु। हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 5:30
8: साझा आवाज
4: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
9: महिला किसानका संघर्ष सपना र सफलताका कथा
10: प्रोप्राइटर मधुमाया जीसी पढे हैन प्रोप्राइटर बनेछु। हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सिआइएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएन को फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि।
7: पसिनाको सम्मान समानताको अभियान
8: कार्यक्रम साझा आवाज
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
12: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
13: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
12: गर्भवती हुँदा के खाने?
13: स्तनपानको मात्रा कसरी पुर्याउने?
12: शिशुलाई कहिलेदेखि थप खाना दिने?
13: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
12: यसको जवाब अनुमानमा होइन,
13: हामी खोज्दैछौँ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
12: रेडियो कार्यक्रम पोषण संवाद CIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
13: सँगै CIN को फेसबुक पेज युट्युब र टिकटकमा पनि।
14: पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी।
15: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु

0: हजारको इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
5: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
6: को हो यो
7: हामी
8: सामुदायिक सूचना नेटवर्क CIN
9: साझा खबरको साथमा आएका छौँ
7: सुन्न नबिर्सनुस् है
9: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
10: साझा खबर अब सारा नेपाल तपाईसँग
0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
11: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
13: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
14: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला अखन त हाम्रो खेती र बाली
11: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
13: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
15: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ अहिले फेरि ढिलो होला नि
16: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
15: ओहो तिमी त घरको खाने भएछौ नि
17: के को सरसल्लाह हो दुईजनाको
16: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
17: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
15: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। UCIN को साझा कबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज मिति 2083 साल भदौ 30 गते मंगलबार, सेप्टेम्बर 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वाग्ले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
0: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
0: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसङ्ग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं RDNका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडिएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 अर्ब 30 करोडको क्षति 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुनर्निर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत, ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 179 कृषि, मत्स्य र वन व्यवसाय व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला सङ्घ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनु भयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनु भयो।
3: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैङ्किङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैङ्किङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रुपियाँभन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
4: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेन्डर तयार गरिएको छ। बिचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेन्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेन्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजकोतिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव हो होइन, त्यो बिना हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुँवर, नेपाली काँग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
5: दाल चामल तरकारी किनेर लानुभएछ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
7: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि,
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल्दै आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामा 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिस गृहकार्य शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिस गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन सुरु गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
0: आर्थिक कारोबार दैनिकमा बीमा दाबीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दाबी भुक्तानीमा बिमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बिमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौँ जिपियु, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नुभएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ, भाडा दर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, सेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नुभएको खबर छापिएको छ। भोटेकोसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काङ्ग्रेसमा एकसाथ 13,000 बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ, ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा भात मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने भात मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोडौँ रुपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकताभन्दा हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्त्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी सञ्चार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागु जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्ट्याउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टिमले आइतबार कीर्तिमान 8 एसिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकोवीको हातबाट ट्रफी थाप्न भने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला सुरु भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टिमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टिमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडिसिसी अमेच्योर वर्ल्ड च्याम्पियनसिप 2026 नेपाली युवा खेलाडी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेको बाढी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
3: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि, तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन नि सबैलाई, कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न, त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ नि, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि, अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
2: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकोसी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई यो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
5: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
2: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने
4: ट्रम्प प्रशासनको घोषणा
2: र निलम्बनमा परेको इन्फाले राखेपामा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाडी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं।

0: अनि त्यहाँ नजिकै एकजना सञ्चारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखेको छ, लिएँ आइसियुमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
1: हवस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बारी छेउ र पानी नि पुग्राला अखन त यी हाम्रो खेत निर बाल
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
2: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयामा साथमा आईपीटीवी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम

0: इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: ए 6 बजेको बिहानी र 7:30 को साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोँच तराई फाट पनि, कान थापेर सुनी बसौँ खबर आउँछ भनी।

0: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
3: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
4: यदि अहाँकेम की कहू, हम त बहुत फ्री छी। हमरा दुख में एकटा तरकारी खेती करै छी, हमरा पानि नै पिगड़ला।
1: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
3: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ORC, सामुदायिक रेडियो उदयपुर र CIN।
5: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
8: यदि अहाँकेम कि कहौ, हम त बहुत फ्री छी। हमरा दुखमे एकटा तरकारी खेती करै छी, हमरा पानि नै पिगड़ला, अखन त ई हमर खेत नै बाली।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद।

0: मात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज
6: कार्यक्रम साझा आवाज,
2: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
9: विपद जुनसुकै बेला आउन सक्छ, बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
9: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN।
12: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
13: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
12: हरेक मंगलबार 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
15: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
15: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा। मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
13: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार 7:30 बजेको साझा खबरमा
12: कार्यक्रम हेलो मौसम।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
4: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछ हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
18: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
12: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
9: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ।
12: हरेक मंगलबार 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
18: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
15: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
18: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: विपद जुनसुकै बेला आउन सक्छ, बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
9: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN।
16: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
20: कानुन बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
21: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
22: यदि अहाँ के कहौ, हम त बहुत फ्री छी। हमरा दुखमे एउटा तरकारी खेती करै छी, हमरा पानी पिग्रला, अखन त यही हमर खेत रे बाली।
16: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
21: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
16: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
3: कार्यक्रम साझा आवाज.
6: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
11: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु. हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि.
9: पसिनाको सम्मान, समानताको अभियान
3: कार्यक्रम साझा आवाज.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
12: को हो? को हो भने?
13: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै.
12: को हो यो?
14: हामी
7: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौँ.
14: सुन्न नबिर्सनुस् है,
7: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
15: साझा खबर, अब सारा नेपाल तपाईँसँग.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
16: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि.
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काङ्ग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दार्मामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोसी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा लगायतका प्रमाणपत्र राहदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै सुरु हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट सङ्कलन गरेका 15 खानेपानीका नमुनामध्ये 5 कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सिआइएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखितै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले अब भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जनसहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
1: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
5: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनलाई बताउनुभयो।
6: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि चाहिँ यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशक जारी गरेका छौँ। यो निर्देशक नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
5: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैङ्क कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बङ्गलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारतबीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भुटान र बङ्गलादेश हुनेछ। नोभेम्बर 8 मालदिप्स र पाकिस्तान तथा श्रीलङ्का र भुटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिप्स तथा बङ्गलादेश र श्रीलङ्का बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिप्स तथा समूह बीमा भुटान, बङ्गलादेश र श्रीलङ्का छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
0: सन्तोष गन्धर्व, आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने, दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
7: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।

0: वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
0: तपाईँ पनि बाढी प्रभावित बालबालिकासँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
4: हाम्रो जुन त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ,

0: ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए। फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
1: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यसकारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
0: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
2: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा गर्दा यहाँ यसो आउँदा अनि लाउँछु। धेरै मानिसहरूको समूह भयो भने पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
0: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
4: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
3: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले। हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत् कार्यक्रम, एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो, त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो।
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ, होइन,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम।
6: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन्
4: होइन।
6: अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो। राज्यले यो यस्तो बस्ती चाहिँ नबसाउँ, नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो. तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ. अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ. त्यो एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन. अब हामीले रोक्न सक्दैनौँ अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो. अब त्यही नै हो. अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आमटामा छ. तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो. र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको. नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यानुसृत विषयहरू हुन्. र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्. अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन. तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एस्काइबेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. अनि त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
4: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
6: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ, र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ, र यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ, र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
4: थिएन,
6: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
4: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ. काङ्ग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ. र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि चिकित्सा मनोविद सिएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
1: धन्यवाद यो महत्त्वपूर्ण तपाईँको यो सिआइएन रेडियो टिभीमा यो महत्त्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
0: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लीलजी, यो एकदमै महत्त्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेकोको जसको बडी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैनन्,
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
1: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारीको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइरहेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौँ व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर देख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
1: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै

0: उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी या खोको छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि त्यहाँ खोको संस्थाका थिए, तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको छ
1: भनेको चोट चोट अनुसारको प्रभाव कम बेसी,
0: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
1: भनेको झन् थप्ने बढिने बढ्ने,
0: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि, अब झन् दोहोरिने भयो, अब किनभने यो त असह्य आघात हो नि त, ठुलो उहाँ साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छे कि जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ पुगेर।
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो, यो खिच्न किन आएको भन्ने जस्तो, त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिराखेका छौँ सामाजिक सञ्जालमा, त्यो भनेको यही बाढीपछि मात्रै हो कि अथवा पहिल्यैदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ?
0: यो यस्तो हुन्छ है, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्यै सेन्सिटिभ अवस्था हो कि, यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि, एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन, अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँ झ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि, शान्तसँग बसिदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने, र कम्ती उसले खायो खाएन याद गरिदिने, बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि न आइपुहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त, मान्छेसँग डिक्लियर राज्यले गरेको होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेको छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भएको ठाउँमा अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि, यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छे थियो, त्यहाँ केही पनि छैन, यो नि हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार्नै अप्ठ्यारो, यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन यो भएकै होइन, अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ, किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि, हो यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो, त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लगायो भने बेलुकाको अवस्था छ भने लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि.
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै सङ्ख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाले हो होइन. त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार सञ्चारकर्मी कोही भने, कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
0: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्म्ड कन्सेन्ट भन्छ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो. त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा. म कतिपयले त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
1: टार्न खोजिराखेको
0: हुन्छ, टार्न साक्षात्कारै गर्न चाहँदैन कि. अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो. गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको.
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
0: तपाईँले बहुत राम्रो प्रश्न गर्नु. एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो. उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने, यो एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि, त्यो ठुलो आपद विपद पर्यायो भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो. अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि. यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई. त्यो भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दा हुन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त कहीँ भन्दिनँ, तर तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि छ अलि बारपछि नानी यता आएन भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला. अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूले चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्थ्यो त्यहाँ. किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ. हेर्नुहोस्
1: किन त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मा मलम लगाउँछ भन्ने सामान्य बुझाइ हो नि त.
0: झन् दुख हो नि त लिलजी, उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ, तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ। अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भए नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, होइन निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थको फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छ हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्र सोधेर पुग्यो नि।
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि संवाद हो, यो तिनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौँ?
0: यस्तो हो अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ म निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ, हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक भयो त तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भनिदियो भने उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा, अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ अनि बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन, अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त, अनि तपाईँ साक्षी हुनुहुन्छ, तपाईँले पनि हो मैले पनि देखेँ, तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो, चित्र लेख्यौ, यस्तो गर्यो। ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ, अलि हल्का भयो भन्छन्, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर, तपाईँको अनुहार, त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई।
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
0: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर हेर्नुभयो भने त्यहाँ बाउ आमाहरू अरू एडल्टहरू एकदमै शोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ। त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको, अहिले यो जब भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
0: अब यस्तो बालबालिकाको त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाउ आमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि।
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जानेवाला,
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन्, आउँछन् भनेको छ।
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ।
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
0: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त, अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छन्।
1: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार, होइन अब यस्तो यस्तो हो, हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहन्छ, हामी पनि आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन, आमा पनि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ
1: कि त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
0: उमेरमा नि आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसै जोडिया है नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि। त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ। उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ। तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउ आमालाई, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बडी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ, अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। अब किनभने एउटा चाहिँ कस्तो भने, यस्तो खालको दैवी विपत्ति भनौँ न, डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन। अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्
1: कि। यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
0: उनीहरूलाई त्यो अभिभावक,
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पऱ्यो, स्कुलमा पनि जानु पऱ्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा, नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपऱ्यो। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने, अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीले अभिभावकलाई बुझाउनु पर्ने, त्यो अर्को पाटो
1: अहिले अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
0: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने, बेचिदिने, यस्ता खालका घटना त सुनिएको छ नि।
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो, र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन्, र बुवा आमामध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौँ देख्यौँ होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुईमध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने, उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै, अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ, यो एसओएस विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्त्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो 3 जिल्ला त असाध्यै प्रभावित भइहाल्यो, तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। कर्णालीमा अस्ति जाँदा जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परे भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो बयानै गर्न नसकिने पीडा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनु धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाढीपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सिएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गर्यौँ। अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
3: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
7: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
9: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
10: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ।
9: हरेक मङ्गलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
10: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ।
9: हरेक मङ्गलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
12: संसद, तपाईँका आवाज, तपाईँका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
13: कानुन बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
14: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
15: यदि अहाँकेम की कहू, हम त बहुत फ्री छी। हमरा दुख नै त तरकारी खेती करै छौ र पानि पिगला अखन त ई हमर खेत नै बाल।
12: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
14: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
12: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
14: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
16: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
14: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
16: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
17: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
14: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
12: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
14: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
16: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
14: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
16: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
17: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
14: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN।
11: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको शीत त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड फर सकिसकेको अवस्था।
2: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
0: चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाईबीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुत्थीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक वक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बांग्लादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 मृत्यु भएको थियो। 10 अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 धेरैको शव फेला परेको र 5000 धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अद्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाब

0: हिसाबले हामीले हेरिरहेछौँ, तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरैजना ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
1: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
0: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्युको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
1: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो।
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
3: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
4: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
3: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
5: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न, पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन।
3: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
6: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भित देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, बाढी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
3: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
7: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने, र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
8: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ थिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
7: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ, र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठिक छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ। र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ। र दसैँ पछाडि को फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्रे पनि गर्ने तयारीमा छौँ।
8: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
7: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ, र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ। र अर्को इनकेस कृष्णभिरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभिरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ, र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भयो।
8: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
7: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने चाहिँ अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
2: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलोपटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
9: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
2: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।